بھائی صاحب نے ایک ندی وگی جاندی نو تردیاں ویکھیا، اچھلدیا چھالا ماردیا تیز وہدیا ندی نو ویکھیا، تے کبھی من ویکھدا کہندا اینو پاجڑ کاہدی پئی ہے، ویکھن وچ آیا ہیمکنڈ دے راہ دے وچ گوبند گھاٹ جتھے ڈیرا ہوندا ہے اوتھے الکھنندا وگ رہی ہے، بہت تیزی نال پانی اوپروں ہیٹھاں نوں آ رہا ہے، تے جے گوبند گھاٹ تو اوپر نوں لنگ جائیے ہیمکنڈ والے پاسے نہیں ادھر بدری ناتھ اوتھے دا وہا ہور بھی تکھا ہے، ایک سادھو نوں پوچھیا سہج سبھائے، پوچھیا اے پانی اتنا تیز کیوں وگدا ہے، ہن بڑی سدھی جی گل ہے کہ اترائی تو لہائی ول جائے گا تے تیز ہی وگے گا، اے تا ہے سنسار دی برتی، لیکن سادھو کسی ہور برتی نال سوچدا ہے، او کہندا ہے نہیں اوپروں تیزی نال تھلے نوں پانی کیول اس کر کے نہیں وگ رہا کہ اترائی تو لہائی ول جا رہے، بلکہ اس نوں کہہ لئیے کہ جلدی تو جلدی جتھوں وچھڑیا اوتھے جا پہنچا، دھیان دے پانی سمندر وچوں اٹھیا سی بدل دے روپ وچ، کچھ کدھرے وس گیا کچھ کدھرے وس گیا، کچھ بہت دور ہمالیہ دیاں چوٹیاں تے آ کے برف بن کے ٹک گیا، سمندر تو وچھڑیا اس نوں مہینے تے ورے بیت گئے، برف بن کے پتھر بن کے پئے نوں بہت سماں لنگ گیا، برسات نے مدد کیتی تپ نے مدد کیتی اور برف پگھلی ہے قطریاں دا روپ دھارن کیتا ہے، وہ قطرے مڑ کے دوڑ پئے نے کدھر نوں دوڑ پئے نے اسی ساگر چ پہنچن واسطے، حالانکہ ضروری نہیں کہ سارے ساگر تک پہنچن گے، بہت سارے راہ وچ رہ جان گے، راہ دیاں نہراں تے نالے انہاں نوں کھیتاں چ پھیلا دین گے، جتن پھیر ہوے گا پھر یہ بخارات دا روپ دھارن کر کے مڑ کے بدلاں دا روپ دھارن کر کے یہ اٹھن گے مڑ کے اڈن گے، سفر جاری رہے گا پٹکنا بھی جاری رہے گی، لیکن جنی تیزی دے نال چل رہے نے یہ قطرے وہن بن کے جنی تیزی نال چل رہے نے یہ اس کر کے دوڑ رہے نے کہ چھتی تو چھتی ساگر چ جا کے مل جائے، جیو بھی پربھو تو وچھڑیا ہوا پربھو نال ملن واسطے گرو نانک نے اس نوں ایک مارگ دیتا ہے، مارگ ہور بھی ہے، سارے مبارک نے سارے رستے پربھو نوں ملن دے چنگے نے نیک نے سفل نے، مگر گرمت دا گاڑی مارگ چھوٹے تو چھوٹا سدھے تو سدھا رستہ دسیا گیا، اس راہ تے ترن والے جے ترتے ہون چھتی پہنچتے ہیں، وہ جڑے ترتے نے انہاں دی ایک نجماولی ہے انہاں دے ایک اصولاں دی لڑی ہے، بھائی صاحب بھائی گرداس جی گرمت انسار وہ نجماں دی لڑی ورنن کرتے ہیں، بھائی صاحب کہندے نے گرمکھاں دا ایک صحیح رستہ ہے، پنتھ کہندے نے رستے نوں پتھ نوں، اسی سکھ پنتھ کہندے ہیں نا، سکھ پنتھ دا مطلب ہے سکھاں دا راہ، جس راہ تے چل کے سکھ گرو نوں مل کے پربھو وچ اپھید ہون دا جتن کردا ہے، گرمکھ سچا پنتھ ہے، گرمکھ دا ایک سونا سچا رستہ ہے، جس رستے تے چل کے سہج گھر دورا نہیں کھلوندا، سہج گھر تک پہنچن دے بھرپور جتن چ لگا رہندا، گرمکھ سچ رہراس ہے، ہن جیڑا کسے راہ تے ترتا ہے اودے کو اصول نے، دھرم دے راہ تے ترن والے واسطے سب تو پہلا پرارتھنا آؤندی شردا بھری پرارتھنا آؤندی ارداس آؤندی، پوچھیا گرسکھ دی گرمکھ دے مارگ تے چلن والے دی رہراس کی ہے ارداس کی ہے، آپا سودر پڑھنے ہر کیرت ہمری رہراس، ایتھے کہندے نے کہندے نے گرمکھ دی سچی ارداس یہ ہے، بلکہ رہراس دے ایک ارتھ ہور وی ودوان کردے نے، وہ کہندے نے اے فارسی دے شبد تو بنیا ہے جنوں کہندے ہیں رہراست، راست کہندے نے صحیح سجا بھی کہندے نے، جنوں اپا رائٹ کہندے ہاں فارسی والے بھی راست ہی کہندے، اے رائٹ سجے نوں بھی کہندے نے رائٹ ٹھیک نوں بھی کہندے نے، فارسی والے بھی راست سچے نوں بھی کہندے نے صحیح نوں بھی کہندے نے تے سجے نوں بھی کہندے نے، رہے راست دا مطلب ہے صحیح رستہ، رہے راست تو رہراس بنیا جویں ارض داشت تو ارداس بنیا، ارض داشت دا مطلب ہوندا ہے بینتی کرنا ارض کرنا، ارض داشت بدل کے ارداس ہو گیا، رہے راست بدل کے رہراس ہو گیا، بھائی صاحب کہندے نے بھائی گرداس جی کہندے نے گرمکھ سچ رہ راس ہے، پیری پے پا خاک جی ہوئے گرو کے چرنی لگ کے نمرتا دا پنج بن کے مٹی ہی ہو جائے،
गुरु चरणा की खात ही हो जाए कि भला भाई जी धर्म के मालिक से चलन वाले के अपने अपने असूल ने सिख का भी असूल है गुरमुख का भी असूल है ते हर धर्म वाले ने हर धर्म वाले ने इशनान नू बड़ी महत्ता दिती है गुरमत विच भी कहा गया गुरमुख नाम दान इशनान भाई साहब जी सिख का नहाना की सिख का इशनान की ते भाई साहब कहंदे ने गुरसिख का इशनान गुरमुख का इशनान यह है कि निरा बाहरों ना अपने आप नू साफ करे ए निरा साबण दे नाल शरीर नू ना साफ करे धन गुरु नानक कहंदे भरिए हाथ पैर तन देह पानी धोतै उतर सुखे मूत पलीती कपड़ होए दे साबुन लईए ओ धोए इसे तरह भरिए मत पापा के संग ओ धोपै नावे के रंग शरीर गंदा हुंदा है कपड़े गंदे हुंदे ने साबण नाल साफ कर लैने मन गंदा हो जावे ते नाम दे रंग नाल धोता जांदा है साफ करना है मन भी जरूर साफ करना है भाई साहब कहंदे ने गुरमत लै गुरु की मत लै के माड़ी मत दुरमत कुमत नू अंदरों धो के बाहर कढ़ दिंदा है सिख दा असली नहाउणा तां इह वैसे तां सिख वास्ते है कर इशनान सिमर प्रभ अपना मन तन तहे अरोगा तू बाहरला इशनान करेगा तेरा शरीर अरोग रहेगा तू मन दा इशनान बाणी द्वारा करेगा तेरा मन अरोग रहेगा इस दोहरी अरोगता वास्ते दोहां पक्खां तों हाइजीनिक पक्ष नाल मन की हाइजीन इस गल विच है कि मनुख मन नूं पापा तों साफ रखे ते तन की हाइजीन इस गल विच है कि इस नूं गंदगी तों साफ रखे अज नारे लगते ने शहरां नूं साफ रखो गलियां नूं साफ रखो घरां नूं साफ रखो शरीर नूं भी साफ रखो लेकिन जे मन साफ ना कीता ते बाहर दी सफाई बेकार होके रह जाए भाई साहब कहंदे ने गुरमत लै दुरमत मर धोवे अच्छा भाई जी ए तां हो गया इशनान हो गया हुण पूजा करेगा धर्म दे मार्ग ते चलण वाले दी पूजा भी तां कोई हुंदी है गुरमुख किस चीज दी पूजा करेगा भाई साहब कहंदे ने गुरमत अनुसार कहंदे ने गुरसिखी दा पूजना गुरसिख पूज पिरम रस पोवे गुरसिख गुरसिख दी ही पूजा करे क्योंकि गुरसिखा अंदर सतगुर वरते जो सिखा नू लोक दोचै सो गुर खुशी आवे जिन्हें गुरु की खुशी लैनी हो गुरसिखा की खुशी लवे गुरसिखा की पूजा सेवा करने वाला गुरु की पूजा सेवा करता है वैसे साहब कलगीधर पातशाह जिसने सिखा ने पूछा सी नंदेड़ विखे महाराज जी पातशाह ने कहा सी गुरसिखो करनी पूजा अकाल की दीदार खालसे का परचा शब्द का जिन्होंने पूजा करनी है अकाल पुरख की पूजा करनी मगर अकाल पुरख का नजर नहीं आता किने विचों करिए साहब कह लगे सिख की पूजा करोगे गुरु की पूजा होगी गुरु की पूजा अकाल की पूजा है कि महाराज फिर जिन्हें चरनी ला चले हो गुरु ग्रंथ साहब के मथा टेकने वास्ते कह रहे हो यदि पूजा नहीं करनी साहब कह लगे यदि निरी पूजा नहीं करनी निरे धूप दीपदा देंदे रहना इनू समझना ए शब्द विच भाई साहब की इस पौड़ी विच अंतली तुक सार तुक है साध संगत गुर शब्द विलोवे गुर संगत नाल रल के गुरमुख गुर शब्द नूं रिड़के नाम प्राप्त करन वास्ते नाम दा मखण लैण वास्ते नाम दा रस लैण वास्ते